0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हिराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ। छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल्स महिनावारी गडबडी बाँझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कमर दुख्ने पिनास भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 24 गते आइतबार, अगस्त 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको एकादशी तिथि, अन्तर्राष्ट्रिय आदिवासी दिवस, राष्ट्रिय भू संरक्षण दिवस र संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौँडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू।
1: सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेन सरकार।
0: टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन, सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र, मनसूनमा अल निनोको प्रभाव कमजोर।
1: चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द। थाइल्याण्डमा एक विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। जन्मसिद्ध नागरिकता सीमित गर्ने अमेरिकी राष्ट्रपतिको घोषणा।
0: र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्भी शाहीलाई स्वर्ण, सबिन तामाङ स्टुकर च्याम्पियन, जेबियर कलेज र गोल्डेन गेट कलेजलाई प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि।

0: कार्य उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीम वर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्रै उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 संचालनमा आएको यस लिमिटेडले विगतका सबै निजी क्षेत्रलाई मात्रै औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश स्थानीय तह मार्फत समझदारी गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल, जीवनजल लगायतका विभिन्न 11 प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनिरोले यो वर्ष 25 थरीका औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिना भित्रमा थप 11 औषधि उत्पादन गर्न लागिएको समेत जानकारी गराउनु भएको छ। त्यसै गरी दुग्ध विकास संस्थान डीडीसीको कारोबार पनि बढ़ेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि डीडीसीको व्यापार हत्तै बढ़ेको हो। त्यस्तै नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रूपियाँले बढ़ी हो। त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले पनि नयाँ सरकार गठनपछि 11,16,00,000 रूपियाँ बराबरको आयुर्वेद औषधि उत्पादन गरी बजारीकरण समेत गरेको छ। त्यस्तै सरकारी स्वामित्वका 7 उद्योगको सम्पत्ति तथा स्थायित्व मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ। गत वैशाख 15 मन्त्री परिषद बैठकले 7 उद्योग संचालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजीकरणमा अर्थ मन्त्रालयले ती उद्योगको डीडीए अध्ययन गरेको हो। यता लामो समयदेखि बन्द रहेको सरकारी स्वामित्वको हेटौडा कपड़ा उद्योग लिमिटेडले प्रारम्भिक परीक्षण उत्पादन थालेको छ। नेपाली सेनालाई नेपाल सरकारले मरमत सम्भार र उत्पादनको जिम्मेवारी दिएसँगै सरसफाई तथा मरमतपछि उद्योगका लुम सञ्चालन गरेर हिजोबाट प्रारम्भिक परीक्षण शुरू गरिएको हो। गत जेठको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले कपड़ा उद्योग अवलोकन गर्नुभएको थियो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय मार्फत काम शुरू गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले उत्पादन परीक्षण सफल भएको जानकारी गराउनु भएको छ। उहाँले उद्योगको स्तर उन्नति गरेर सञ्चालन गरिने समेत बताउनु भएको हो।
1: अब राजनीतिक प्रसंग। एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अन्य प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भइसकेका छन् तर मन्त्री परिषद विस्तार हुन सकेको छैन। एमाले र नेकपा बीच कोशी, बागमती र लुम्बिनीमा एमाले नेतृत्व तथा सुदूरपश्चिम र कर्णालीमा नेकपा नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो। नेतृत्व 7 प्रदेश मध्ये कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहेकाले ती प्रदेशमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था छैन, तर सहमति अनुसार विश्वासको मत लिएर नेकपा सहितको मन्त्रीमण्डल गठन गर्नुपर्ने भए पनि त्यसतर्फ प्रक्रिया अगाडि बढ़न सकेको छैन। सुदूरपश्चिम र बागमतीमा सरकार अल्पमतमा परिसके पनि कांग्रेसले आफ्ना मुख्यमन्त्रीलाई राजीनामा गराएको छैन। कांग्रेसले ती मुख्यमन्त्रीलाई विश्वासको मत लिन समेत निर्देशन दिएको छैन, जसका कारण सरकार अल्पमतमा परिसक्दा पनि कांग्रेसका कारण ती दुई प्रदेशमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय अन्यल नपरेको हो। गण्डकी र मधेसमा भने छलफल गर्दै जाँदा जोट्ने सहमतिका आधारमा अन्तिम निष्कर्षमा पुग्ने गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति गर्नुभएको छ। तर सहमति अनुसार सरकार गठनका लागि यी दुई दलले पर्याप्त अग्रसरता देखाउन सकेका छैनन्। यसैबीच सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूह बीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजनामा छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले तल्ला तहका अधिवेशनहरूको तालिका सामान्य संशोधन भए पनि 15 केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताउनु भएको छ। यसअघि केन्द्रीय कार्यसमिति बैठकले 2 भदौबाट ओडा अधिवेशन शुरू गरी 14-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने

0: निर्णय पनि गरिसकेको छ। यसैबीच संघीयता गणतन्त्र तथा धर्मनिरपेक्षताका पक्षधर 8 राजनैतिक दलले हिजो अग्रगामी मोर्चाको घोषणा गरेका छन्। विशेष गरी मधेसी थारू तथा आदिवासी जनजातिको मुद्दामा राजनीति गर्दै आएका दलहरूले मोर्चा गठनको घोषणा गरेका हुन्।
1: विक्रमसम्म 2063-64 को मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व समानुपातिक समावेशिता नागरिकता संघीयता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो। सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पुग्ने भर्याङ बनाए। तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाए। मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सीके राउतले भन्नुभयो,
2: यसरी नै जमा भएका छौँ, एकत्रित भएका छौँ, आफ्ना मतभेदहरू एकछिनलाई बिर्सेर आफ्ना वैचारिक फरकपनालाई बिर्सेर भए पनि हामी एकत्रित भएर इतिहासमा सङ्घर्ष गरेका छौँ।
1: मधेसको राजनीतिमा मधेस केन्द्रित दलहरूको मात्रै प्रभाव थिएन, पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिरा 5 चुनाव जित्नु यसको एउटा उदाहरण हो। व्यवस्था फेरियो तर मधेसका जनताको अवस्था जहाँको त्यही रहेपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजित भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो,
3: मधेसीले आज पनि हामी नागरिकता विहीन भयो, हामीलाई नागरिक नै मान्न स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लडाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि फेरि पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला धेरै कुराहरू फुलफिल भयो, माग भयो, माने राज्यले।
1: दुई दशकमा मधेस केन्द्रित दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रित दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि उभिए। मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झिएको आरोप खेप्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा,
4: यो साझा संकल्प, यो साझा अभियान, यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
1: संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईबाट बस्ने भरपर्दो उपाय
1: घर वरिपरि झाडीहरू छ भने ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो सुत्दाखेरि झुल लगाउनु पर्यो रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है अनि जुत्ताहरू लगाउँदा कहिलेकाहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ त्यो टकटकाएर लगाउनु पर्यो आफूले केयरफुल भएर हेर्नु पर्यो त्यही नै हो सर्पबाट बस्ने उपाय
2: प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन सिद्धिचरण लोकमार्गका चार पुल अलपत्र लगायतका खबर बाँकी छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो मानवता नै सबै धर्मको मूल मर्म हो आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो
4: यस्तो अवस्थामा हामी सबैले संयमता अप्न अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं
5: मतभेद भए संवादबाट समाधान खोजौं सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
5: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
6: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
0: बाल विवाह रोकौ छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राष्ट्रिय गौरवका दुई सिंचाई आयोजना सात वर्षमा सक्ने गरी ठेक्का लागेका भेरी बबई र सुनकोशी मरिन दशक नाग्दा पनि अलपत्र शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 28 साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकमा अर्को खबर प्रकाशित छ गत फागुनमा उपचारका लागि विदेश जानुभएका देउबा फर्किँदै हुनुहुन्छ कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिका भन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किन लाग्नु भएको हो यसअघि 26 साउनमा स्वदेश फर्किने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकट नेताहरूले बताएका छन् हाल उहाँ हङकङमा हुनुहुन्छ त्यस्तै 16 वर्षीय नाबालिकाको अवैध डिम्ब कारोबार प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नूतन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो। सोही दिन बयान सकेर हाजिर जमानीमा रिहा शीर्षकमा टिकराज थामीले खबर लेख्नु भएको छ। त्यस्तै मैझारो गर्दै किसान शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा टेलिकम र एनसीएललाई गुणस्तर सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ। दूरसंचार प्राधिकरणले दिएको मुख्य निर्देशनहरू रहेका छन्। गुणस्तरीय मोबाइल सेवा नपुगेका क्षेत्रमा पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्नुपर्नेछ। त्यस्तै सिद्धिचरण लोकमार्गका चार पुल अल्पत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। 28,99,00,000 ठेक्का सम्झौता भएको पुल निर्माणमा 14,45,00,000 खर्च हुँदा करिब 50% मात्रै प्रगति भएको छ। आर्थिक वर्ष 2082-83 8,00,00,000 र चालू आर्थिक वर्षमा 9.20,00,00,000 बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका रहेको बताइएको छ।
2: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा मनोविज्ञानलाई क्लिनिकको घेराबाट समुदायसम्म पुर्याइने शीर्षकमा खबर छ। रोग लागेपछि उपचार खोज्ने परम्परागत मनोविज्ञानको घेरालाई भत्काउँदै अब मानसिक स्वास्थ्यलाई रोकथाम प्रवर्धन र समुदायको सशक्तिकरणसँग जोड्ने ऐतिहासिक संकल्प सहित काठमाडौँ घोषणा पत्र 2026 जारी गरिएको छ। व्यवहार विज्ञानको विकास बहुविधागत र अन्तर सांस्कृतिक दृष्टिकोण भन्ने नाराका साथ काठमाडौँमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय व्यावहारिक मनोविज्ञान सम्मेलन 2026 उक्त घोषणा पत्र पारित गरेको छ। नेपाल सहित विश्वभरका 22 देशका मनोविज्ञान अनुसन्धानकर्ता प्राध्यापक विद्यार्थी नीति निर्माता र सरोकारवाला सहभागी सम्मेलनले मनोविज्ञानलाई अब अस्पतालका बन्द कोठा र विश्वविद्यालयका छेलीबाट बाहिर निकालेर सीधै जनमानस र समुदायसँग जोड्ने उद्घोष गरेको सम्मेलनका सचिव डाक्टर नरेन्द्र ठगुन्नाले जानकारी दिनुभएको छ। अर्को खबर अन्नपूर्ण पोस्टमै ग्यासको हाहाकार पेट्रोल आकाशियो बिजुली खपतमा सरकार अनुदार शीर्षकमा भावना प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ भने प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा कानूनको धज्जी शीर्षकमा अर्को खबर छ। भारतीय पर्यटकका आवागमन सेलिब्रेटीका पोस्टले बधाए धार्मिक पर्यटक शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छापिएको छ। हिम पहिरोको 9 महिनापछि आधार शिविरमा भेटिए 5 सब शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 रोलवालिङ क्षेत्रमा पर्ने हिम श्रृंखला अन्तर्गतको एलुंग्री हिमालको आधार शिविरमा 5 शव फेला परेको हो। एलुंग्री आधार शिविरमा देखिएको 5 शव गत वर्ष कार्तिक 17 गते एलुंग्री आरोहणका क्रममा हिम पहिरोमा परेकाहरूको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा विद्युत उपभोक्ता महसूल निर्धारण निर्देशिका 2083 जारी शीर्षकमा विद्युत महसूललाई लागतमा आधारित पारदर्शी र उपभोक्ता मैत्री बनाइँदै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। आधा वर्ष सड़क बन्द तर मानसरोवर जाने पर्यटक 19% बढ़े शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। अर्को खबर भित्री पन्नामा अस्थायी इजलास वीरगंजमा मुद्दाको चाप घट्यो गत आर्थिक वर्षमा 71.8% न्याय सम्पादन शीर्षकमा खबर छापिएको छ। निरज पिठाकोठेले वीरगंजबाट लेख्नु भएको यो खबर हो। गोर्खापत्र दैनिकमा नागरिकबाटै प्रहरीलाई निशुल्क जग्गा शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेका छन्। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जुनसी सहयोग जुटाउन समेत स्थानीयवासीको सक्रियता बढ़दै गएको छ। 970 नयाँ प्रहरी युनिट स्थापनाको माग गरिएको छ। 107 रोपनी जग्गा नागरिकबाट निशुल्क प्राप्त भयो भने 28,386 थप प्रहरी जनशक्ति आवश्यक देखिएको छ। तर आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा अपराध नियन्त्रणमा पनि चुनौती देखिएको छ। 15 अर्बमा सुर्खेतमा बन्दैछ सिमेन्ट उद्योग शीर्षकमा ललित बसेलले लेख्नु भएको खबर छापिएको छ भने दुर्लभ प्रजातिको वन सुन्तला भेटिएको बारेमा हेटौडाबाट लेखिएको खबर छ। लोप हुँदै गएको दुर्लभ रैथानी प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा भेटिएको हो। सन्दर्भ राष्ट्रिय भू संरक्षण दिवस चुनौतीपूर्ण बन्दै माटो संरक्षण शीर्षकमा खबर छापिएको छ। कान्तिपुर दैनिकमा मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गरिँदै शीर्षकमा लेखिएको खबर छ। गौरव पोखरेलले लेख्नु भएको हो। मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 मृत्यु भएर आलोचित हुनु परेपछि गैर घातक हतियार खरिदमा सरकारको प्राथमिकता रहेको उल्लेख गरिएको छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्न लागेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्ने हुनुभएको छ। शाहले भोलि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ज डी अफेयर्स स्कट अबमसँग भेटवार्ता गर्ने तय उल्लेख गरिएको छ। भाषणदार बासमतीमा भारतसँग बल्झिलो विवाद शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको छ भने 66% श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीहरू किन आलोचित शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर 135 सरकारी इमेल कम्प्रोमाइज सरकारी अधिकारीकै नाममा भ्रामक इमेलको बिगबिगी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। टाइफुन र डल्फिन नामको आँधीका कारण चीनको पूर्वी तटीय क्षेत्रमा विद्यालय र पर्यटन गतिविधि बन्द गरिएको छ। आँधीको जोखिमले जनजीवन प्रभावित भएको चीनिया संचार माध्यमले उल्लेख गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति करिब 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने अधिकारीहरूले बताएका छन्। टाइफुन आज राति झिजियाङ प्रान्त तथा छिमेकी फुजियाङ प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान समेत गरिएको छ। थाइल्याण्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा 7 मृत्यु भएको छ। गोली प्रहारबाट 30 घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले कक्षा नौमा अध्ययनरत एक विद्यार्थीले गोली चलाएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकमाथि गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने छात्र पनि मृत फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने घोषणा गर्नुभएको छ। सर्वोच्च अदालतले केही साता अघि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उहाँको अघिल्लो प्रयासलाई अस्वीकार गरेपछि उहाँले 2 नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। अमेरिकी अलराउण्डर हरमित सिंहले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्नुहुनुभएको छ। जनकपुर बोल्सले हिजो सामाजिक प्लेटफर्मबाट हरमिता अनुबन्ध गरेको घोषणा गरेको छ। नेपालकी अन्भी शाहीले दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सम्पन्न प्रतियोगितामा अन्भीले गर्ल्स 10-11 वर्षको एकल कातामा स्वर्ण जित्नु भएको हो। सबिन तामाङ प्रथम काठमाडौँ खेल मण्डल एनआरजी नेपाल सब 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपका च्याम्पियन हुनुभएको छ। एनआरटीको आयोजनामा भएको प्रतियोगितामा सबिनले रोहित छेत्रीलाई एक पक्षीय रूपमा 6-1 फ्रेमले हराउनु भयो। र जेभियर र गोल्डेन गेट कलेजले प्रथम प्याराडाइज अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
0: सर्पको टोकाईबाट बस्नका लागि अप्नाउनु पर्ने उपाय र सर्पको बाँच्न पाउने अधिकार कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiye.org फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सर्पको टोकाईबाट बस्ने उपाय। नेपालमा तराई मधेसमा पाइने सर्प पहाड़ र हिमाल चढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदन सार्वजनिक हुँदै आएको छ। सर्पले नटोकोस भन्नका लागि कसरी सावधानी अप्नाउने हामीले सर्पविज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँग कुराकानी गरेका छौं।
1: झाडीहरू ढुङ्गाको चाङहरू कोठामा एकदम स्टोर गरेर राखेका सामानहरू धेरै छन् भने त्यस्तोमा उसलाई चाहिँ सुरक्षित बासिसान जस्तो मानेर आएर लुक्ने गर्छ। त्यसले गर्दा आफ्नो घर वरिपरि झाडीहरू छ भने ढुङ्गाका चाङहरू छन् भने त्यसलाई हटाउनु पर्यो, सुत्दाखेरि झुल लगाउनु पर्यो, रातिमा बाहिर एट्याच टोयलेट बाथरूम नभएको ठाउँमा बाहिर पर अर्को ठाउँमा जानु पर्दा टर्च बोक्नु पर्यो है, अनि जुत्ताहरू लगाउँदा कहिले काहीँ जुत्तालाई अब न्यानो मानेर त्यहाँ गएर छिर्दिएको हुन्छ, त्यो टकटकाएर लगाउनु पर्यो, आफूले केयरफुल भएर हेर्नु पर्यो, त्यही नै हो सर्पबाट बस्ने उपाय।
2: कुनै कुनै त्यस्तो वनस्पति अथवा कुनै त्यस्तो झारहरू लगेर राखिदियो भने पनि अथवा रोपिदियो भने पनि सर्प आउँदैन, त्यसले त्यसलाई रोक्छ भनेर हामी सुन्छौँ, अनि त्यसमा कतिको सत्यता?
1: त्यस्तो छ, वैज्ञानिक आधारमै हेर्दा चाहिँ त्यसको पूर्ण रूपमा वैज्ञानिक आधार आइसकेको छैन। कहिलेकाहीँ अब सर्प बढी लागिराख्यो, घरमा देखिराख्यो भने वरपर मटितेल फिनल छर्केर पनि हामीले राख्ने गरेका छौँ भन्नुहुन्छ होइन, त्यो अलिकति रिक्सतिर गयो। अब गाउँघरतिर अब तराईमा खरको घरहरू रहेछ, त्यस्तो रहेछ भने अब मटितेल पेट्रोल छर्किँदा आग लागि हुन सक्ने सम्भावनाहरू बढ्यो, केटाकेटीहरूले अब माचिस खेलाइदियो भने अर्को रिक्स भयो, त्यसले गर्दा त्यो चाहिँ अलिकति रिस्की भयो। फेरि एसिड हो सर्पको लागि, त्यो सर्पको शरीरमा पर्यो भने त्यसले सर्पको ज्यानै पनि लान सक्छ अथवा घाइते बनाएर छोड्छ, त्यसले गर्दा अब त्यस्ता अल्टरनेटिभहरूमा जानुभन्दा साफसफाइमा ध्यान दिने र सर्प देखिएमा आफू जोगिएर तुरन्त नजिकैको वन कार्यालय अथवा प्रहरी प्रशासन अथवा नगरपालिका या सर्प उद्धारकर्ता कोही हुनुहुन्छ भने त्यहाँ चाहिँ खबर।
2: कञ्चनपुरमा एउटा सर्पले टोकेको घटना हेर्यौं, झोलभित्र सर्प पसेर टोक्यो, पछि अस्पताल लैजाँदाखेरि बाटोमै मृत्यु भयो। अब झोल लगाउने भन्छौ, फेरि झोल लगाएर मात्रै पुग्ने हो कि त्यसमा के के सावधानी अप्नायो भने सर्पको टोकाइबाट बच्न सकिने भयो?
1: झुल त लगाएको छ तर टोक्यो भन्दा झुल लगाउनु भन्दा अगाडि नै सिरानी मुनि गएर करेक सर्पहरू लुकिसकेको हुँदो रहेछ, त्यो अवस्था पनि भयो। पहिले नै बिस्ताराको अब त्यो खाटको भनौँ न पलङको चार कुना हुन्छ, जुन चाहिँ हामीले झुल अथवा तन्ना च्याप्ने ठाउँ, त्यहाँनिर गएर त्यो कप्चेरामा बसदिएको हुन सक्छ झुल लगाउन अगाडि नै, त्यो चेक गर्नु पर्यो। त्यही भएर सावधानीपूर्वक चेक गर्ने, सबै बिस्ताराहरू टकटकाउने अनि बल्ल झुल लगाउने गरियो भने चाहिँ त्योबाट बस्न सकिन्छ, अथवा झुल लगाएर पनि अलिकति हात खुट्टाहरू बाहिर टच गरेर सुत्या रहेछ भने त्यो रिक्स त फेरि सधैँ रहन्छ।
2: अत्यन्त पातलो पातलो कपडाहरू बिछाएर सुत्नुपर्ने अवस्था तराई मधेसमा छ, अनि त्यो पातलो लुगामा झुललाई भित्र कोच्नको लागि त्यति पुग्दैन, त्यसले त्यसको विकल्पमा अथवा त्यहाँनिर थप त्यति हुँदाहुँदै पनि त्यसैमा पनि हामीले सावधानी अप्नाउने ठाउँ छ कि अथवा के कसो गर्न सकिएला?
1: सर्पकोमा त सावधानी बाहेक अरू दोस्रो खासमा उपाय गाह्रै छ। अल्टरनेटिभ भनेको अलिकति लामो तन्नाहरू लिनु पर्यो, जस्तो अहिले पाइन्छ अब खाट भन्दा पनि लामो डबल साइजको भएर त्यसलाई राम्ररी ऱ्याप गर्न मिल्ने खालका तन्नाहरू पाइन्छन्। थ्योरिटिकल्ली प्र्याक्टिकल्ली कुराहरू अप्नाउन गाह्रो पर्छ, जस्तो हामीले भन्दाखेरि खेतबारीमा काम गर्दाखेरि ग्लोभ्स लगाउनु, ठुल्ठुलो बुट लगाउनु भन्छौं, तर कहिलेकाहीँ प्र्याक्टिकल्ली अब ग्लोभ्स नलगाइकन खाली खुट्टा होइन एउटा सानो सेन्डो र कट्टु मात्र लगाएर खेतमा काम गर्नुपर्ने हुन सक्छ। अब घाँस दाउराहरू गर्दाखेरि पनि सावधानीपूर्वक हेर्ने, खोरहरूमा कुखुराहरूको खोरहरूमा हात हाल्दा पनि सावधानीपूर्वक हेर्ने भन्छौं, तर त्यो गर्दा गर्दै कहिलेकाहीँ अब धेरैचोटि हेरिया हुन्छ, एक दुईचोटि छैन होला भनेर हालेको बेलामा टोकेका घटनाहरू पनि छन्। त्यसले गर्दा यसमा चाहिँ आफू आफ्नो सतर्कता नै पहिलो चाहिँ बस्ने उपाय हो, त्योभन्दा अरू भनेको चाहिँ अलिकति गाह्रै छ यो केसमा।
2: सर्प विज्ञ सेभ द लाइफ्सका अध्यक्ष कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग भेट्दै नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हेटौडा कपड़ा उद्योगमा परीक्षण उत्पादन शुरू। सर्वोच्चको आदेशपछि फैसलाको प्रतीक्षामा देउबा पक्ष, कांग्रेस संस्थापन महाधिवेशनको तयारीमा ओली प्रचण्ड सहमति अनुसार प्रदेशमा अझै बनेनन् सरकार। टेलिकम र एनसेललाई गुणस्तर सुधार्न निर्देशन र सिद्धिचरण लोकमार्गका 4 पुल अल्पत्र, मनसूनमा अल निनो प्रभाव कमजोर। चीनको पूर्वी तटीय क्षेत्रमा टाइफुन आदिका कारण विद्यालय र पर्यटन क्षेत्र बन्द, थाइल्याण्डमा एउटा विद्यालयमा गोली चल्दा 7 जनाको मृत्यु। र दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनशीपमा नेपालकी अन्वी साईलाई स्वर्ण, सबिन तामाङ स्नुकर च्याम्पियन बन्न सफल। साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले कत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालिन, जसले अस्ति राति मध्यरातमा एउटा फेसबुकमा स्टाटस लेख्नुभयो, आफू एक्लै लड्नु परेको भनेर असन्तुष्टि जनाएको जस्तो पनि देखिन्छ। यसले पार्टीभित्र कतै रवि पक्ष र बालिन पक्ष विभाजन हुन थालेको त होइन भन्ने खालका विभिन्न प्रश्नहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा बन्द कोठा छ, प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति छन् सोफामा सुतेको जस्तो देखाइएको छ र मोबाइल चलाएर केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, एक्लै लड्दैछु। अनि त्यही बेला सभापति रवि लामिछाने जस्ता देखिने व्यक्ति ढोकामा उभिएका छन् र केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, अनि देश बनाउने टोली खै त।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अलिला लिलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लम्जो, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 4541 र 98261 7377 99।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भएँ।
7: बुढाथोकी ब्रदर्स सप्लायर्स टुरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउँडीबार लम्सुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी। फोन नम्बर 0664001076। मोबाइल नम्बर 98565 41 141।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। छैठौं हामखोला महोत्सव शुरू, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालद्वारा उद्घाटन। बेसी शहर नगरपालिका 3 दनाई गाउँमा बोलेरो दुर्घटना, 7 जना सामान्य घाइते। पुमा एक रूप प्रालीको प्रथम भिला सम्पन्न, बाँझो खेतको सदुपयोग गर्दै युवालाई गाउँमै फर्काउने लक्ष्य। लमजुङमा विपद व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी 1 दिने अनुशिक्षण कार्यक्रम सम्पन्न, प्राथमिक उपचार सम्बन्धी ज्ञान र व्यवहारिक सिप प्रत्येक प्रहरीका लागि आवश्यक। र गण्डकीमा तरकारी तथा अन्य बाली उत्पादन प्रवर्धनका लागि कृषक समूहबाट आवेदन आह्वान।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: लमजुङ कुमरस्याङदी गाउँपालिका 8 बुलबुले स्थित हामखोला झरनाको प्रवर्धन तथा संरक्षण गर्ने उद्देश्यले छैठौं हामखोला झरना महोत्सव 2083 शनिबारदेखि शुरू भएको छ। 2 दिनसम्म सञ्चालन हुने महोत्सव आइतबार सकिनेछ। मर्स्याङदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा महोत्सव शुरू भएको हो। महोत्सवको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमालले हामखोला झरना प्राकृतिक सौन्दर्यका साथै स्थानीय पर्यटन विकासको महत्वपूर्ण आधार बन्न सक्ने बताइन्। उहाँले बताउनुभयो, उहाँले पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीय उत्पादन, संस्कृति र मौलिकतालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड़ दिनुभयो। झरनाको संरक्षण, पूर्वाधार विकास र प्रचार प्रसारमा स्थानीय तहसँगै प्रदेश सरकारको पनि सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले हामखोला झरनालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो। उहाँले झरनामा पुग्ने बाटो, पर्यटकका लागि आवश्यक पूर्वाधार तथा सुरक्षाको व्यवस्थापन गर्दै स्थानीय समुदायको आय आर्जनसँग पर्यटनलाई जोड़िने बताउनुभयो। प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको व्यवस्थित प्रचार प्रसार गर्न सके हामखोला झरनाले स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने अध्यक्ष गुरूङको भनाइ छ। महोत्सवमा स्थानीय कला, संस्कृति तथा सांगीतिक कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन भइरहेका छन्। झरनाको अवलोकन गर्न पुग्ने पर्यटकलाई लक्षित गरी स्थानीय उत्पादन तथा खानाका परिकार समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन्। मर्स्याङदी नदीको किनारमा रहेको हामखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यको केन्द्र बन्दै गएको छ। झरनाको प्राकृतिक सौन्दर्य अवलोकन, तस्वीर तथा भिडियो खिच्न र मनोरञ्जनका लागि जिल्लाका विभिन्न स्थानबाट पर्यटक पुग्ने गरेका छन्। महोत्सवले हामखोला झरनाको प्रचार प्रसारसँगै संरक्षण, व्यवस्थापन र पर्यटन पूर्वाधार विकासका लागि स्थानीय समुदाय, व्यवसायी तथा सरकारवाला बीच सहकार्य बढ़ाउने अपेक्षा आयोजकले गरेको छ। लमजुङको बेसी शहर नगरपालिका तीन दनाई गाउँ स्थित रानीकुवा गाउँ शहर भित्री पक्की सड़क खण्डमा हिजो शनिबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार दिउँसो करिब 2:50 रानीकुवाबाट गाउँ शहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश 001/0051 नम्बरको बोलेरो अनियन्त्रित भई सड़क छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा 15 प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको थियो। दुर्घटनामा घाइते हुनेहरूमा बेसी शहर नगरपालिका तीन गाउँ शहर निवासी 40 मैया दुलाल, 61 राधिका घरती, 50 मैया मालुवा, 40 काजीराम हिमाली, 57 सन्त बहादुर सार्की, 70 सन्त माया नेपाली र 45 रीता मगर रहेका छन्। अधिकांशको अवस्था सामान्य रहेको छ। काजीराम हिमालीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न चालक बीसी शहर नगरपालिका तीन निवासी 40 निर्मल देउजा सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त बोलेरोमा चालक सहित 8 सवार थिए। दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय लमजुङबाट करिब 3 किलोमिटर पश्चिममा पर्दछ। जीवन निर्वाह कृषिबाट आधुनिक कृषिमा फड्को मार्ने र विभिन्न कारणले गाउँ छाडेर गएकाहरूलाई गाउँमै फर्काउने उद्देश्यले लमजुङको पुमा गाउँमा पुमा एग्रो प्राली सञ्चालनमा आउने भएको छ। जिल्लाको बेसी शहर नगरपालिका 3 वडा नम्बर 6 पुमा गाउँको पर्यटन प्रवर्धनसँगै कृषिको माध्यमबाट आर्थिक उन्नति गर्ने उद्देश्य सहित पुमाका स्थानीयले पुमा एग्रो प्राली सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना अघि सारेको हो। यसका मुख्य परिकल्पनाकार पर्यटन विज्ञ बबरजङ गुरूङ हुनुहुन्छ। बेसी शहर नगरपालिकाका 11 वडा मध्ये नमूना कृषि वडा भएको वडाका रूपमा चिनाउने पुमा एग्रोको लक्ष्य छ। यसबीच शनिबार पुमा एग्रो प्रालीको प्रथम भिला सम्पन्न भएको छ। बेसी शहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालको प्रमुख अतिथितामा सो भिला सम्पन्न भएको हो। भिलालाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले निर्वाहमुखी खेतीले आर्थिक प्रगति सम्भव नहुने बताउनुभयो। सामाजिक न्यायमा पर्ने गरेर सबैलाई सँगै लिएर अगाडि बढ्न सुझाव दिनुहुँदै पुमा एग्रोलाई नगरपालिकाबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो। पुमा एग्रोका परिकल्पनाकार तथा पर्यटन विज्ञ बबरजङ गुरूङका अनुसार गाउँको बाँझो खेतको सदुपयोग गर्दै युवालाई गाउँमै फर्काएर उद्यमी बनाउनका लागि पुमा एग्रो सञ्चालन गर्न लागि हो। पुमा सामुदायिक होमस्टे बिउताउनका लागि पनि गाउँमै कृषि उत्पादन गरेर सामूहिक भान्साघर सञ्चालन गर्ने प्रालीको योजना छ, जसका लागि आगामी लोछार पर्व लगत्तै सामूहिक भान्साघर सञ्चालन गर्ने, 50 मौरी पालन व्यवसाय शुरू गरेर 5 500 मौरी पालन गर्ने प्रालीको योजना छ। परिकल्पनाकार गुरूङका अनुसार पुमा गाउँ आरू बखडाको हब पनि हो। त्यसैले प्रालीले आरू बखडा खेतीलाई व्यावसायिक बनाउने, त्यसका लागि आउँदो वर्ष 2000 बिरूवा लगाउने जनाएको छ। आगामी 5 आरू बखडा उत्पादन शुरू गरेर त्यसबाट वाइन जुस लगायत पेय पदार्थहरू उत्पादन गर्ने योजना छ। यस्तै पुमा गाउँमा कफी खेती अध्ययनको सिलसिलामा रहेको र विज्ञहरूले कफी खेती सफल हुने बताइसकेको बताउनुहुँदै उहाँले 5 पुमामा 5,00,000 कफीको बोटबाट उत्पादन शुरू गर्ने बताउनुभयो। पुमावासीले लामो समयदेखि देखेको साझा सपनाले मूर्त रूप पाउने आधारका रूपमा पुमा एग्रो रहेको बताउनुहुँदै उहाँले एकजनाको प्रयासले मात्र पुमा एग्रोले सफलता नपाउने बताउँदै पुमावासीहरू भौतिक र भावनात्मक रूपमा एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा बेसी शहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङले विदेश पलायन हुने र शहरतर्फ बसाई सरेर जाने अवस्था बढ़दै गएको बताउँदै त्यसलाई रोक्न यो योजनाले सघाउने बताउनुभयो। बेसी शहर नगरपालिका उडान नम्बर 6 का वडा अध्यक्ष प्रकाश थापाले मौरी पालनको पकेट क्षेत्र बनाउने अभियान शुरू भइसकेको बताउनुभयो। पुमा एग्रोको सफलताले पुमा गाउँको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनुहुँदै उहाँले उडाको साथ र सहयोग रहने बताउनुभयो। पुमा गाउँ टोल सुधार समितिका अध्यक्ष गणेश कुमार गुरूङले गाउँमै रहेका र देश विदेशमा रहेका पुमावासी संघको पटक पटकको छलफलबाट पुमा एग्रो सञ्चालन गर्न लागिएको बताउनु हुँदै पुमा एग्रो प्रालीलाई सफल बनाउन सबै गाउँलेहरूले मन वचन र कर्मले साथ दिने बताउनुभयो। पुमा गाउँ सामुदायिक होमस्टेका अध्यक्ष दुर्गबहादुर गुरूङले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य सुकमा गुरूङले गर्नुभएको थियो। होमस्टे अध्यक्ष दुर्गबहादुर गुरूङका अनुसार कुल 54 घरधुरी रहेको पुमा गाउँमा हाल करिब 150 जना मात्र मानिसहरू बसोबास गर्छन्। अन्य मानिसहरू शिक्षा स्वास्थ्य तथा रोजगारीका लागि विदेशसँगै बेसी शहर पोखरा काठमाडौँ लगायतका शहरमा बसोबास गर्दै आएका छन्। हाल पुमाका 10 घरमा होमस्टे सञ्चालनमा रहेको छ। यहाँ विक्रम सम्वत 2075 साल पौष 29 गतेदेखि होमस्टे सञ्चालनमा आएको हो। रेडियो चौतारी 91.4 मेगाहर्जमा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 06065-21381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
8: मेरो कम्प्युटर बिग्रियो, प्रिन्टरले पनि काम गर्न छाड्यो, अब के गर्ने?
9: यति सानो कुरामा किन चिन्ता लिने? जाउँ न लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्समा।
8: त्यहाँ के सेवा पाइन्छ त?
9: कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, नेटवर्किङ, कम्प्युटर एसेसरिज, बिक्री, मर्मत र इन्स्टलेसन सबै एउटै ठाउँमा।
8: गुणस्तरीय सेवा पनि होला नि?
9: अनुभवी प्राविधिक, भरपर्दो सेवा र उचित मूल्य, लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्सको पहिचान हो त।
8: अब त मेरो समस्या समाधान हुने भयो।
9: यस लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्समा कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड तथा सम्पूर्ण आइटी समाधानका लागि लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्स, बेसी सहर 8 नारायण स्थान चोक लमजोङ, प्रोपाइटर कृष्ण भुसाल। आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 0665207783 र 98560-45783। लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्स, प्रविधिको भरपर्दो साथी, गुणस्तरीय सेवा, उचित मूल्य, सधैँ तपाईँको साथमा।
10: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
11: ल ल आए बहिनी, किन होला?
10: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
11: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
10: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिंगेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
12: शान्ति र विकासका लागि हाम्रो आवाज Radio Chautari, 91.4 MHz.
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय लमजुङमा विपद व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको प्रमुख अतिथितामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङ र एसडीसीएस नमूना सामुदायिक अस्पताल लमजुङका प्राविधिक टोलीको सहकार्यमा सञ्चालन गरिएको थियो। विपदको समयमा प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अस्पतालका प्राविधिकहरूले प्राकृतिक तथा मानवीय विपदका घटनामा अपनाउनु पर्ने सुरक्षा सतर्कता, जोखिम न्यूनीकरणका उपाय, घाइते व्यक्तिको सुरक्षित उद्धार, प्राथमिक उपचार प्रदान गर्ने विधि तथा आकस्मिक अवस्थाको व्यवस्थापन बारे विस्तृत जानकारी गराएका थिए। अनुशिक्षणका क्रममा घाइते तथा बिरामीका अवस्था पहिचान गर्ने तरिका, रक्तस्राव नियन्त्रण गर्ने उपाय, बेहोश भएका व्यक्तिलाई प्राथमिक उपचार गर्ने विधि, हाड जोड्ने चोटपटकको व्यवस्थापन, कृत्रिम श्वास प्रश्वास तथा आकस्मिक अवस्थामा तत्काल गर्नुपर्ने उद्धार सम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको थियो। सहभागी प्रहरी कर्मचारीहरूले प्रत्यक्ष अभ्यास मार्फत प्राथमिक उपचार सम्बन्धी सिप हासिल गरेका थिए। प्रमुख अतिथि प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले विपदको घटनामा प्रहरी पहिलो उद्धारकर्ताका रूपमा घटनास्थलमा पुग्ने भएकोले प्राथमिक उपचार सम्बन्धी ज्ञान र व्यवहारिक सिप प्रत्येक प्रहरी कर्मचारीका लागि अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले प्राप्त ज्ञानलाई व्यवहारमा उतारी जनताको जीवन रक्षा तथा सेवामा थप प्रभावकारिता ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो। एसडीसीएस नमूना सामुदायिक अस्पतालका प्राविधिक टोलीले विपदका बेला घाइतेको जीवन बचाउन शुरूआती केही मिनट अत्यन्तै महत्वपूर्ण हुने भएकोले घटनास्थलमै सही प्राथमिक उपचार उपलब्ध गराउन सकिएमा जटिल तथा मृत्युदर कम गर्न सकिने जानकारी दिएका थिए। कार्यक्रमको समापनमा सहभागीहरूले यस प्रकारको व्यवहारिक तालिमले विपद तथा आकस्मिक अवस्थामा आत्मविश्वास बढ़ाएको र आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिएका थिए। जिल्ला प्रहरी कार्यालय लमजुङले भविष्यमा पनि विपद व्यवस्थापन, उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै जाने जनाएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ तथा मातहतका सम्पूर्ण प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। गण्डकी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले तरकारी तथा अन्य बालीहरूको उत्पादन प्रवर्धन कार्यक्रमका लागि कृषक समूहबाट आवेदन आह्वान गरेको छ। आयोजनाले पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि 2083 अनुसार उत्पादन प्रवर्धनका लागि अनुदान उपलब्ध गराउने जनाएको छ। यसका लागि आयोजनाबाट सञ्चालन गरिएको कृषक पोषण पाठशालामा कृषक समूहहरूको सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र सम्बन्धित स्थानीय तहको कृषि विकास शाखामा आवेदन दिनुपर्नेछ। कार्यक्रमका लागि लमजुङको बेसी शहर, मध्य नेपाल, मर्स्याङदी, रायनास र सुन्दर बजार नगरपालिका छनौट भएका छन्। यस्तै गोरखा, तनहु, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङका विभिन्न स्थानीय तह पनि कार्यक्रममा समेटिएका छन्। आवेदनसँग सम्बन्धित अनुसूचीका अनुसार निवेदन तथा फारम संस्थागत निर्णय सो घोषणा लगायतका आवश्यक कागजात पेश गर्नुपर्नेछ। आयोजनाका अनुसार कार्यक्रम सम्बन्धी थप जानकारी सम्बन्धित स्थानीय तहको कृषि शाखा वा आयोजना कार्यान्वयन इकाई गण्डकी प्रदेश पोखराबाट लिन सकिनेछ। आयोजना कार्यान्वयन इकाईले कृषक समूहलाई तोकिएको समयभित्र आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। छैटौं हामखोला झरना महोत्सव शुरू, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालद्वारा उद्घाटन। बेसी शहर नगरपालिका तीन दनाई गाउँमा बोलेरो दुर्घटना, सातजना सामान्य घाइते। पुमा ए ग्रुप रालीको प्रथम भेला सम्पन्न, पाँचो खेतको सदुपयोग गर्दै युवालाई गाउँमै फर्काउने लक्ष्य। लमजुङमा विपद व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न, प्राथमिक उपचार सम्बन्धी ज्ञान र व्यवहारिक सिप प्रत्येक प्रहरीका लागि आवश्यक। र गण्डकीमा तरकारी तथा अन्य बाली उत्पादन प्रवर्धनका लागि कृषक समूहबाट आवेदन आह्वान, लमजुङका पाँच पालिका छन्। बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
13: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36। अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 98462949129 र 98461052091।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा?

0: 202 र 98403 19799
1: CBS तथा बिउ बिजन भण्डार बेसीसहर नगरपालिका 813 लमसुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420 06552475, मोबाइल नम्बर 9856045।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषह नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मसै भइदिने।
3: बुवा चिन्त नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिच्छी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806662162 र 0665231381। दिपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
7: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरे?
8: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका।
7: हुन त हाम्रो बाले नि ताल बढाइमै राख्नु भएको, के अरे दाँत अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने। भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा डिभिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: नोट, औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईहरुको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: खाना प्रलो छैन हतार नै र
2: हो याचो
3: निवने भछिजी
2: तारे मुई पिमा मिमामी मार्वलरी प्रिमा बिरा देसी सर मोबा गंगा आर्ट ग्यालरी याव मय बाचो
1: नै याम बिरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याव मयलो खारे तारे प्रे यानसेदी
2: स गंगा आर्ट ग्यालरी तो बनेउरा आचो
1: तर मी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
4: बेसीसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमछुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066531387, मोबाइल नम्बर 9462646648 र 9463018383।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै पाइँदैन।
7: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 9462618202 र 9840319789।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
10: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98168-85520-0066-66162 र 0066-521-381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लम्जुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस् भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
9: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
7: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
9: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
8: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिल्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड, दिशा पिसाब तथा थायराइड जाँच पनि गरिन्छ।
3: नोट: औषधिको मूल्य

0: होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
1: सयल मेडिसिस बेसीसहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरस कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: You know how we do it, together, for the nation, no doubt, little days.

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? एसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: खाना पालो शैली हतार लाइ
5: हो आचो मेवाने छेजे तारे मुई पिवा मिमेमी मार्बलरी प्रिवा बीरा देशी सर मोबा गंगा आर्ट गैलरी या वो मैं आचो
4: मैं याम बीरा तैयार तड़ी वा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा या वो मैं लो खारे तारे प्रे याना से दी
5: गंगा आर्ट गैलरी तो बनेवरा आचो
4: तर मी मार्बल र फ्रीमा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो। फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो। सलसी ब्याज दे माया चिलो भनिम्रो।
5: पहिले भनेको मैले सबै बुझ्यो कान्छा, गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
6: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
2: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
7: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमथुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9842646648 र 9463018383।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइदिनु।
8: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान करकर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुनामुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बाँध्ने,
0: पिनास भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: सत्रु नष्ट गर्ने,
1: बाथ रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिचहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी?
4: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका।
3: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
6: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652425, मोबाइल नम्बर 9856745।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषह नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
3: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: ओहो, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665202027, मोबाइल नम्बर 9842649129 र 9841052091। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका 8, प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ, महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: नोट औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्ट द्वारा दिइने सेवामा विश्वास गरौ।
4: सयल मेडिसिन्स बेसी शहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843878450 र 9924111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा, ए बुढा, इस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी

0: ତୋର ଦୁଃଖ କହିଲେ ଟାଉକୁ ଦୁଃଖନି କହିଲେ ପେଟ ଦୁଃଖନି କିଏ ଦୁଃଖିଆ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଲା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ ଗନେ କିଏ ନ ଗନେ କହିଲେ ବିରାମୀ ଭର କେହି ମେଲ ମିଶେଇ ପାରିନି
1: ବୁଆ ଚିର ନଗଲୁସ ଝଟେ ସୁବାସ ମେଡିକୋ ଫର୍ମାମା ଗଇ ଆଲମ ଏହି ବିଶେଷ ସେରା ଚୋକ ଦେଖି କାରଗାର ଜାଣି ବାଦ ସନି ତେହି ଜାମ୍ବରୁ
0: ହୁଁଛ ବୁଆରୀ ଲୋ ଗଇ ଆଲମ ସାରେ ଗାରୁ
1: सुभाष मेडिको फर्मा बेसीसहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: हेर्ने हराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण
4: काम्ने रोग
3: बौलाउने रोग
4: ढल्ने रोग
3: मूर्छा पर्ने
4: सपना नराम्रो देख्ने
3: डराउने
4: रिस उठ्ने
3: तर्सिने
4: खान मन नलाग्ने
3: चिलाउने
4: ऐठन गर्ने
3: कम्मर दुख्ने
4: हात खुट्टा पोल्ने
3: चपाउने
4: हात खुट्टा दुख्ने वा सुन्निने
3: ज्यान करकर खाने
4: महिनावारी गडबडी
3: बाजोपन
4: छारे रोग
3: प्रेसर
4: सुगर
3: प्यारालाइसिस
4: दम
3: खोकी टोकेको निलो दाम
4: मान्छे हराएको
3: सामान हराएको
4: मुना मुना लागेको
3: मेलमिलाप गर्न पर्ने
4: दाँत दुखेको
3: बिगार परेको
4: पैसा फसेको
3: रक्सी छुटाउने
4: घर बाँध्ने
3: पिनास भएको
4: टाउको दुख्ने
3: ग्यास्ट्रिक
4: जन्डिस भएको
3: शत्रु नष्ट गर्ने
4: बाथ रोग
3: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
5: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
3: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था। आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165520 98066662 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मदिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240350, 0665240375, मोबाइल नम्बर 9856045735।

0: ओहो
1: हेड सर, टाढैको सायद हो कि कसो हो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
1: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी।
5: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका।
1: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउन बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162162 र 0665231381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
4: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार

0: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240475, मोबाइल नम्बर 9856745।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीथर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841152091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ओ भारे खन प्रलो छैले हतर नै र
1: हो याजु मे भने भ छिजी तारे मुई पिबो मिमेमी मार्वलरी प्रिवबीर देसिसर मुबा गंगा आर्ट ग्यालरी याव मय आछु
0: नै याम भिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो खारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
0: तर मि मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9463018883
0: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी
1: तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: टुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बान्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सतुर नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 97 69 77 68 र 98 21 57 56 36 98 21 57 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर

0: हो त ए आमा बरु कहाँ जानी भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी शहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाजोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
1: बुढा, ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लम्सुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856045।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9461052091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: गोड़ दुखे कहीं टाउ को दुखने कहीं पेट दुखने के दुखिया हो दुखिया हो झन ये बेला पखाला लगे हैरान होने कह जाने के करने के नगर्ने कहिले बिरामी भएर केही मेलो मिसे भएन।
1: बुवा चिप नगर्नुस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही काम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845149647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्छुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
5: Ha ha ha.

0: तो ये धा ताले सन बुढ़ाले देखाउन लाई होला नि टोलो थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन स्योर गरौं
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900
0: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98462-51091 ओ भरे खन प्रलो छैन हतारलाई र हो आजो प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो खारे तारे प्रे यानी गंगा आर्ट ग्यालरी तो बने आछ्यौ तर नि मार्बलर फ्री भा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याजे माया चिलो भनिम्रो
5: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भनिदियो त नेपाली भाषामै
0: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
6: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0635313387 मोबाइल नम्बर 98462646648 र 98463018883।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हुनुहुन्छ बुढा। पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ। भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420435, 06652475, मोबाइल नम्बर 9956045।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এ আমা, বরু কা জানিস, ভন্নু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশী শহরকো ভীমসিংস্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: कार्यक्रम स्वास्थ्य सरोकार।
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु
2: है? ए हजुर, भइहाल्छ नि। हजुर

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइ।
3: बुवा चिन्त नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द सप्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: अब बेचीसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमसुङ एजुकेसन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 9856060279।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे आउने बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसे का हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भनिएकै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209181
2: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासको साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
3: कामने रोग
2: बौलाउने रोग
3: ढल्ने रोग
2: मूर्छा पर्ने
3: सपना नराम्रो देख्ने
2: डराउने
3: रिस उठ्ने
2: तर्सिने
3: खान मन नलाग्ने
2: चिलाउने
3: ऐठन गर्ने
2: कम्मर दुख्ने
3: हात खुट्टा पोल्ने
2: चपाउने
3: हात खुट्टा दुख्ने वा सुन्निने
2: ज्यान करकर खाने
3: महिनावारी गडबडी
2: बाजोपन
3: छारे रोग
2: प्रेसर
3: सुगर
2: प्यारालाइसिस
3: दम
2: खोकी टोकेको निलो दाम
3: मान्छे हराएको
2: सामान हराएको
3: टुनामुना लागेको
2: मेलमिलाप गर्न पर्ने
3: दाँत दुखेको
2: बिगार परेको
3: पैसा फसेको
2: रक्सी छुटाउने
3: घर बान्ने
2: पिनास भएको
3: टाउको दुख्ने
2: ग्यास्ट्रिक
3: जन्डिस भएको
2: शत्रु नष्ट गर्ने
3: बाथ रोग
2: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
3: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
4: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 9769777860 9769777860 र 9891556 9891556
2: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: खाना प्रब्लम छैन नि हतार नै र
2: होइ आजु नि भने भछिजी तारे मुई पिब मिमेमी मार्बलरी प्रिवबीर बेसिसर मोबा गंगा आर्ट ग्यालरी याम मय आछु
3: मै याम भिर तयार तडीबा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याम मयलो फारे तारे प्रे यानसेदी
2: स गंगा आर्ट ग्यालरी तोतो बनेउ आछु
3: तर नि मार्बलहरू फ्रीमा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसिसर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883।
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै छैन।
0: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालौँ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, ल गइहालौँ, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8-13।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241112।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सीबेस तथा बेउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9840319799
0: सीबीएस तथा बेउबिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिन, मलाई माफ गरिदिऊ।
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौँ।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98-560-602-909।
5: बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
8: काम्ने रोग,
7: बौलाउने रोग,
8: ढल्ने रोग,
7: मूर्छा पर्ने,
8: सपना नराम्रो देख्ने,
7: डराउने,
8: रिस उठ्ने,
7: तर्सिने,
8: खान मन नलाग्ने,
7: चिलाउने,
8: ऐठन गर्ने,
7: कम्मर दुख्ने,
8: हात खुट्टा पोल्ने,
7: चपाउने,
8: हात खुट्टा दुख्ने वा सुन्निने,
7: ज्यान कर कर खाने,
8: महिनावारी गडबडी,
7: बाजोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दाम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: टुनामुना लागेको,
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बाँध्ने,
7: पिनास भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्रु नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
3: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
7: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबारा हि डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलिआ छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण
4: काम्ने रोग
3: बौलाउने रोग
4: ढल्ने रोग
3: मूर्छा पर्ने
4: सपना नराम्रो देख्ने
3: डराउने
4: रिस उठ्ने
3: तर्सिने
4: खान मन नलाग्ने
3: चिलाउने
4: ऐठन गर्ने
3: कम्मर दुख्ने
4: हात खुट्टा पोल्ने
3: चपाउने
4: हात खुट्टा दुख्ने वा सुन्निने
3: ज्यान करकर खाने
4: महिनावारी गडबडी
3: बाँझोपन
4: छारे रोग
3: प्रेसर
4: सुगर
3: प्यारालाइसिस
4: दम
3: खोकी टोकेको निलो दाम
4: मान्छे हराएको
3: सामान हराएको
4: टुनामुना लागेको
3: मेलमिलाप गर्न पर्ने
4: दाँत दुखेको
3: बिगार परेको
4: पैसा फसेको
3: रक्सी छुटाउने
4: घर बान्ने
3: पिनास भएको
4: टाउको दुख्ने
3: ग्यास्ट्रिक
4: जन्डिस भएको
3: शत्रु नष्ट गर्ने
4: बाथ रोग
3: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ।
5: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमजुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 9769777860 9769777860 र 9891556 9891556
3: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था। आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: खाना प्रलो छैन हतार लाइन
2: हो आज मेवाने छेजी तारे मुई पिमा मिमामी मार्बलरी प्रिमा बीर देशी सर मोबाइल गंगा आर्ट ग्यालरी या वो मैं आचो
1: मै याम बीर तैयार तड़ी बा तारे नासर बजार लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी बीर या वो मैं खारे तारे प्रिय याम से दी
2: सो गंगा आर्ट ग्यालरी तो बने बुरा आचो
1: तर मी मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनेम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसी साहब नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9462646648 र 9463601883।
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: म पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुनतारा तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने? जहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
1: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
0: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेचिसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: नोट, औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुनतारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ।
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन,
2: जापान ट्राई होइन सियोर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
8: काम्ने रोग,
7: बौलाउने रोग,
8: ढल्ने रोग,
7: मूर्छा पर्ने,
8: सपना नराम्रो देख्ने,
7: डराउने,
8: रिस उठ्ने,
7: तर्सिने,
8: खान मन नलाग्ने,
7: चिलाउने,
8: ऐठन गर्ने,
7: कम्मर दुख्ने,
8: हात खुट्टा पोल्ने,
7: चपाउने,
8: हात खुट्टा दुख्ने वा सुन्निने,
7: ज्यान करकर खाने,
8: महिनावारी गडबडी,
7: बाजोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दाम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: टुना मुना लागेको,
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बाँध्ने,
7: पिनास भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सतुर नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ, मर्दा लानु पो के छ।
5: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68 र 98-51-57-36, 98-51-57-36।
7: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: अहिले साँझको 6 बज्यो।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
10: देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
9: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि ठप्प, चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभावसँगै मूल्य वृद्धिको जोखिम।
11: हो दसैँ तिहार मुख्य चाडहरू नजिकै छ, सामानको भाउहरू चाहिँ बढ्ने सम्भावना चाहिँ प्रबल देखाएको छ। नाका चाहिँ सुचारू गर्न चाहिँ राज्यले चाहिँ विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
10: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
9: र सुदूरपश्चिम रोयल्सले इङ्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
12: मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333, 493-555।
16: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपालले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बसेर नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपालले जनाएको छ।
9: यसैबीच प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति कम हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो दलका सांसदहरूको हाजिरी जाँच गर्ने भएको छ। रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुल्ला कोटीले प्रेस नोट सार्वजनिक गर्दै सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेश गर्न सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखालाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार असार 30 र 31 तथा 14, 18 र 22 गतेको हाजिरी विश्लेषण हुनेछ। संसद सचिवालयबाट हाजिरी झिकाएर 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रेस नोटमा उल्लेख छ।
16: यसैबीच सरकारप्रति सत्तारूढ़ दल राष्ट्रपाकै सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। 4 महिनामा सुधारको स्पष्ट छनक देख्नुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि आत्तिहाल्ने अवस्था नरहेको र सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही लिखमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम नगरे कान समातेरै भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्ध व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छिर्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।
9: कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा पार्टीका सबै पक्षलाई समेटेर लैजान आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। तर पार्टी महाधिवेशनलाई लिएर तर्साएको, दबाएको र फकाएको कुरा नमान्ने उहाँको भनाइ छ। कांग्रेस केन्द्रीय समितिको आज शुरू भएको बैठक को शुरूमा सभापति थापाले विधानको सीमाभित्र रहेर नै महाधिवेशन सम्पन्न गर्न तयार रहेको भन्दै महाधिवेशनको व्यवस्थापनका लागि समिति बनाउन र त्यसमा असन्तुष्ट नेताहरूलाई समेट्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिने र नलिने सबैको पार्टी रहेको भन्दै वहाँले असन्तुष्ट पक्षलाई समेट्ने बताउनु भएको छ। कांग्रेस महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म तोकिएकै समयमा सम्पन्न हुने सभापति थापाले बताउनुभयो। अदालतमा आफ्ना कुरा स्पष्टसँग राख्ने भन्दै सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै परिवर्तन नहुने बताउनुभयो। यसैबीच नेपाली कांग्रेस क्रियाशील सदस्य 8 लाख पुगेको छ। सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य 8 लाख पुगेको जानकारी गराउनु भएको हो। कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अध्यावधिकलाई जारी राख्नु परेकाले केही दिन वडा अधिवेशन लगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
16: यसैबीच बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधि सम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोर्याएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँको टिप्पणी छ। उहाँले गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनुभयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ दलका सांसदहरूले हक्की धक्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान नसक्ने बताउनुभयो।
9: सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने ठहर गरेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु विधायकी अधिकारको गम्भीर विचलन भएको व्याख्या गरेको छ। फैसलाको पूर्ण पाठमा बजेट स्वीकृत गर्ने व्यवस्थापिकाका सदस्य स्वयंले योजना छनौट र रकम खर्च गर्दा गम्भीर स्वार्थको द्वन्द सृजना हुने उल्लेख छ। यसले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको संवैधानिक सिद्धान्तलाई समेत उल्लंघन गर्ने अदालतको निष्कर्ष छ। मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1,50,00,000 रूपियाँ दिने तयारी गरेपछि सर्वोच्चमा रिट परेको थियो। औपचारिक निर्णय नपाइएकाले रिट खारेज भए पनि सर्वोच्चले सांसदको मुख्य दायित्व कानून निर्माण, सरकारको निगरानी र जनताको प्रतिनिधित्व गर्नु मात्र रहेको स्पष्ट पारेको छ। भारत तथा बेलायत जस्ता देशहरूले अभ्यास उद्धृत गर्दै सर्वोच्चले सांसदको भूमिका विकास योजना सिफारिश गर्नेमा मात्र सीमित हुने र बजेट कार्यान्वयन गर्ने दायरा कार्यपालिका र स्थानीय तहकै हुने फैसला गरेको छ। 2081 पुस 12 गते भएको फैसलाको पूर्ण पाठ अहिले सर्वोच्चले सार्वजनिक गरेको हो।
16: सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन पनि गर्नुभयो। तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 वटा डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगम ले आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चाडपर्व नजिकै गर्दा तातो पानी नाका अवरूद्ध भएकाले त्यसबाट पर्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: एनबीएल सर्वसुलभ आवास कर्जा
18: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
17: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
18: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
17: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
18: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
17: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
18: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
17: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01
19: 5 97 12 22 मा सम्पर्क गर्नुहोस्।
18: शर्तहरू लागू हुनेछन्।
20: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
16: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पण
18: शर्तहरू लागू हुनेछन्।
20: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन।

0: नतर्सने सभापति गगन कुमार थापाको भनाई सरकारको कार्यशैलीको आलोचना डिस्पर ग्यासको अभाव कायमै काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता कपड़ा जुत्ता चप्पल विद्युतीय सामग्री फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातो पानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झण्डै 1 खर्ब रूपियाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सड़क अवरूद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ तीज दशैं तिहार जस्ता ठूला चाड़पर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाड़पर्वका बेला बजारमा सामानको माग सामान्य समय भन्दा बढ़ी हुन्छ, तर माग बढ़ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्तामाथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
2: त्यहाँ 48 करोड 49 लाखको पैसा पनि परेको थियो बजेट, त्यो बजेटबाट काम गर्ने भन्दा भन्दै अब नेपालमा हाम्रो प्रक्रिया अब ठेक्का अब लगाउनु पर्ने गर्नु पर्ने टेन्डर खोल्नु पर्ने गर्दाखेरि त्यो प्रक्रिया अलिकति ढिलो हुन त पछि चाहिँ चाहिने सरकार चाहिँ त्यो बाटो त्यो पहिलो चाहिँ बनाइदिने भनेर एउटा सहमति भएपछि नेपाल सरकारले त्यो ठेक्का तोडिदिएको अवस्था थियो। तोडिदिएपछि चाहिँ अहिले चाहिँ नेपाल सरकारले नै ठेक्का तोड्यो चाहिने सरकारले बनाउने भन्ने र नेपाल सरकारले पनि अब चाहिने सरकारले
3: चाडपर्व नजिकै छ, तीज त्यसै गरी दशैं तिहार जस्ता महत्वपूर्ण बजारमा चाहिँ मूल्य वृद्धि हुने अथवा सामान अभाव हुने समस्यालाई कसरी लिन सकिन्छ, यहाँ के छ?
2: त्यो त अवश्य नै मूल्य त वृद्धि हुन्छ। तपाईँको चाइनिज कस्टम भएर नेलामबाट खिचेका गाडीहरू त्यो बीचमा 80-90 गाडी त्यो गाडी चाइना फर्काएर उता केरुङ अथवा अन्तर्लाली अवस्था पनि छैन र त्यहाँ अब बाटो खोल्ने अहिले तत्काल बाटो खोल्ने अवस्था पनि नभएको कारणले त्यो सामानहरूको त्यो भोलि ग्यारेन्टी पनि नहुने अब त्यहाँ जताततै पहिरो आइरहेछ, त्यो पहिरो आएर चाहिँ त्यो सामानहरू के बगाउने हो कि भनेर अब त्यसमा पनि एउटा चिन्तित छ हामी सधैँछौँ। लागत अब अटोमेटिक बढ्ने भयो, चाडपर्व सबै नजिक आउँदैछ, तपाईँले भने आएको अब तीज भयो दशैं तिहार अब हाम्रो सबै मुख्य चाडहरू नजिकै छ, अब यो बाटो खोल्ने सम्भावना तातो पानीको छैन, त्यो कारणले अब रसुवामा अब चाड एकदमै बढी 3 लाख रुपियाँसम्म भाडा पुगेको अवस्था छ, त्यसले गर्दा अब समयको लागतले गर्दाखेरि पनि अलिकति सामानको भाउहरू चाहिँ आकर्षणीय हो कि अब अहिले त अरू नै सामान पनि खाद्यान्नहरू नै तपाईँको अहिले 10-15% बढेको अवस्था छ, अब लागत त बढ्ने नै भयो, हामी पनि कति पर्सेन्ट बढ्ला भन्ने 15-20% भन्दा बढी माथि जाला कि भन्नेमा हामी पनि चिन्तितौँ। छिटो चाहिँ यो सामान ल्याउने व्यवस्था गर्नु पर्यो भनेर चाहिँ हामी अस्ति भन्सार विभागमा पनि यो अब जुन मैले अहिले यहाँलाई अनुरोध गरेँ त्यो बाटोमा अड्किया सामानहरू चाहिँ बोकाएर भए पनि ल्याउने व्यवस्था गरिदिन पर्यो भनेर हामी अनुरोध गर्न गएको थियौँ। अनि उहाँहरूसित बसेर एउटा भन्सार विभागमा एउटा त्यो बाटोको सामान त एउटा तत्काल त केही त केही त सकरीकरण त अब त्यो भोलि जहाँ राखेको छ तिनै भौगोलिक अवस्था चाहिँ पनि राम्रो छैन, त्यसले गर्दाखेरि त्यो सामानहरू पनि बगाएर लैजान्छ कि पोहोर पनि अब रसुवामा 22-23 गाडी बगायो अब यसपालि त्यो पनि नहोला भन्न सकिँदैन भनेर त्यो सामानको लागि पनि हामी पहल गर्दैछौँ। रेटहरू चाहिँ अलिकति महँगिने सम्भावना चाहिँ प्रबल देखाएको छ।
3: पटक पटक वर्षाको समयमा बाढी पहिरो लगायत अन्य स्थानीयहरूको केही मागहरूका कारण पनि यस्ता समस्याहरू आइरहँदा सरकारले चाहिँ दीर्घकालीन रूपमा कस्तो खालको काम गर्नु पर्यो यसको समाधानका लागि?
2: हामीले भनेको पनि बारम्बार यही छ, अब भन्सार लक्ष्य 25 अरब रुपियाँ चाहिँ तातोपानीबाट उठाउने भनेर दिएको छ। 10 वर्षदेखिको समस्या एउटै समस्यालाई कतिचोटि हामीले राज्यलाई गुहार्यौँ, त्यत्रो राजस्व उठाउँछ राज्यले त्यो नाकाबाट दीर्घकालीन चाहिँ

0: आफ्नो नपर्ने गरेर न्युजमै बनाइदियो भने हजुरबाट काम सुरु आइदियो भने मङ्सिर वैशाख जेठसम्म त बाटो कम्प्लिट गर्न सक्छौँ। धेरै ठाउँमा छ, जम्मा 3 ठाउँमा छ, बस्ती पनि जोखिम पनि तत्काल समाधान गर्न सक्छ। त्यो कारणले पनि अब हामीलाई चाहिँ यो भेलैमा यो नाका चाहिँ सुचारू गर्न चाहिँ राज्यले चाहिँ विशेष पहल गर्न विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की। नेपाल दर्पणमा खबरकै सिलसिला। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माण क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो।
2: सगरमाथाको 8500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरोपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो सब सहकर्मी सिवाङ पाल जोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोर्जे मेरुपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओह्राल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा सब भारत पुर्याउने र डीएनए परीक्षण पछि परिवारलाई बुझाउने योजना बनाइएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेका मुरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिशो
1: डिशो खुशी को कनेक्शन
2: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुङ्गेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी परिक्रम केही कम भए पनि मनसून फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिंहले जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेस तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नु भएको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो।
5: यसैबीच कपिल वस्तुको यशोधरा गाउँपालिका वड़ा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 वर्षीय सर्फराज मुसलमान र 13 वर्षकै उवेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
4: आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला महोत्सव पुगेर कार्यक्रममा परिणत भएको छ। यस्तै देशका अरू ठाउँहरूमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जिनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
5: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ। झण्डै 17.86 करोड रूपियाँको लागतमा चारदा एन सुम्निमा विशान जेवीले 25 मेगावाट विद्युत प्रवाह क्षमताको नयाँ केबुल बिछ्याउन लागेको हो। यसअघि बिछ्याइएको 8 मेगावाटको तारमा पटक पटक समस्या आउने र मरमतमा लामो समय लाग्ने गरे पनि पुरानै मार्ग छाडेर नयाँ ठाउँबाट विद्युतीकरण गर्न लागिएको डिभिजन प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। निकुञ्ज र जंगलले घेरिएको माडी क्षेत्रमा 11,700 ग्राहकलाई भरपर्दो विद्युत सेवा पुर्याउन यो आयोजना शुरू गरिएको हो।
4: काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले शिक्षित पुगेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रमै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देश दिनुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन वेशन्स नामक जर्नलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैरस्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबी खाड़ीमा झण्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसै गरी ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्म जीव, लेउ र मेरुदण्ड विहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउलिङ भनिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिमबाट खेलेका जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। बायाँ हाते ब्याटर उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंह हेरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई टोलीमा भित्र आएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
4: देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
5: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि ठप्प। चाड पर्व नजिकै गर्दा बजारमा सामान अभाव सँगै मूल्य वृद्धिको जोखिम।
4: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी। जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
5: र सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर प्रेमहलचोकबाट चार धाम तथा गया काशीका लागि
4: जनै पूर्णिमाको लागि यही श्रावण 10 गते
3: पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
0: जाने स्थानहरू
2: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर तीर्थ हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्त, गुप्त मिठाई पसल, बेसी सहर नगरपालिका 8/13 प्रेम हल चोक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
0: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।
5: जो चार धाम जाए वो भूमि को पाए।
6: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
9: शान्ति र विकासका लागि हाम्रो आवाज।
10: Studio far, far away.
9: Radio, Chautari, Chautari. Radio, Chautari. Radio, Chautari, 91.4 MHz.

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङको रायनास नगरपालिका छ फूलबारीमा 75 वर्षीय वृद्धा घरभित्रै मृत फेला, प्रहरीद्वारा तालिम प्राप्त कुकुर सहित अनुसन्धान शुरू। आज 32 विश्व आदिवासी दिवस, लमजुङमा प्राप्त अधिकारको रक्षा आजको आवश्यकता भन्ने मूल नारा सहित मनाइयो। छैठौं हामखोला झरना महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिति, राजु परियार र शिला आलीको लाइभ दोहोरीले थप्यो उत्साह। जीवन सहारा।

हाल नेपालको संविधान संशोधन र राज्यको पुनर्संरचना गर्ने कुरा चलिरहेको बताउँदै यसको विषयमा पनि महासंघले बहस र छलफल गर्नुपर्ने अवस्था सृजना भएको उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका पूर्व अध्यक्ष सुविदार खेमजङ गुरूङले महासंघको इतिहास र यसको आवश्यकता बारे प्रश्न पार्नु भएको थियो। तमो हेलो छोजदी परिषद लमजुङका अध्यक्ष जीवराज घले आफ्नो मातृभाषा संस्कार संस्कृति संरक्षण गर्नुपर्ने र त्यसमा सरकारले पनि साथ दिनुपर्ने बताउनुभयो। आदिवासी जनजातिलाई कसरी सक्षम सशक्त र क्षमतावान बनाउने भन्ने बारे सोच्नुपर्ने उहाँको भनाइ छ। नेपाल मगर संघ लमजुङ अध्यक्ष होम बहादुर राणाले आदिवासी जनजातिले आफ्नो भाषा संस्कार संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो। भुजेल सेवा समाजका महेश भुजेलले आदिवासीहरूले आफ्नो भाषालाई लिपिबद्ध गर्दै लैजानु पर्नेमा जोड़ दिनुभयो। कुमाल समुदायको प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका सहसचिव कमल विक्रम कुमालले आदिवासी जनजातिहरूको कला संस्कृति भाषा वेशभूषा संगठित भएर नै नेपाललाई कला संस्कृतिमा विविधता भएको देशका रूपमा चिनाउन सकिएको बताउनुभयो। नेपाल हेल्म सेवा समाजका अध्यक्ष जीवी लामाले जिल्लाभित्र 10 समुदायका आदिवासी जनजातिहरूको बसोबास रहेको भए पनि सबैको प्रतिनिधित्व हुने गरी सहभागिता नभएको प्रति दुःख व्यक्त गर्दै एकता नै प्रमुख आवश्यकता रहेको औल्याउनुभयो। तामाङ घेदोङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमराज तामाङले नेपालको इतिहास र सभ्यता निर्माणमा आदिवासी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा उहाँको जोड़ थियो। आदिवासीले प्राप्त गरेको अधिकारको प्रभावकारी कार्यान्वयन र त्यसको संरक्षणमा अब ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ। सबै आदिवासी जनजातिहरूले एकतामा ध्यान दिनुपर्ने बताउनुभयो। राजनीति र नीति निर्माण तहमा जनजातिहरू नपुग्दा पछि पर्नुपर्ने अवस्था आएको उहाँको दावी छ। कार्यक्रममा संघ संस्थाहरूको तर्फबाट लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, नेवाखल बेसी शहरका उपाध्यक्ष नन्दलाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो। कार्यक्रमको समापन गर्दै महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले संविधानमा उल्लेखित अधिकारहरूलाई कार्यान्वयनमा लैजान र आदिवासीको पक्षमा केही व्यवस्थाहरू थपघट गर्नुपर्ने रहेकोले त्यसका लागि महासंघले निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा स्वागत उपाध्यक्ष बलबहादुर राणा र संचालन सचिव खेम गुरूङले गर्नुभएको थियो। शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका कोषाध्यक्ष सावित्री तामाङ, केन्द्रीय सदस्य आशा तामाङ, नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष एवं उपभोक्ता मंच लमजुङका अध्यक्ष किसान संगीत, पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष आश गुरूङ, क्याप्टेन मीन बहादुर गुरूङ सहित विभिन्न जातीय घटकका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मर्स्याङदी गाउँपालिका वडा नम्बर 8 भूलभूले स्थित हामखोला झरनामा आयोजित छैठौं हामखोला झरना महोत्सव 2083 अन्तिम दिन आज आइतबार दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। आज दिउँसोदेखि नै महोत्सव स्थल दर्शकले भरिभराउ भएको थियो। महोत्सवमा लमजुङका स्थानीय तथा आसपासका क्षेत्रबाट समेत दर्शकहरू पुगेका छन्। महोत्सवको दोस्रो दिनको मुख्य आकर्षणका रूपमा आज चर्चित लोक गायक राजु परियार र गायिका शीला आलेको दमदार सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरी छ। राजु परियार र शीला आलेको दोहोरी सुन्न तथा हेर्न दर्शकहरू खचाखच देखिएका थिए। राजु र शीलाको प्रत्यक्ष दोहोरी प्रस्तुतिले महोत्सवमा थप रौनक थपेको थियो। महोत्सवमा अनुज अधिकारी, देवकुमारी गुरूङ लगायतको सांगीतिक प्रस्तुति समेत भएका छन्। महोत्सव मार्फत हामखोला झरनाको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य राखिएको छ। हामखोला झरनाको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले शनिबारबाट शुरू भएको महोत्सवमा स्थानीय कला संस्कृति तथा परम्पराको प्रदर्शनसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो। महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रवर्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य समेत महोत्सवले लिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्जमा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ। साँझ

0: छ बजेको चौतारी खबर अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विशेष शहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 98565451 र 98636252615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
13: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
11: सिबिएस तथा बिउ बिजन भण्डार बेसी शहर नगरपालिका 8 सेरा लम्सुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
13: सम्पर्क नम्बर 98462018202 र 98403197।
11: सिबिएस तथा बिउ बिजन भण्डार बेसी शहर नगरपालिका 8 सेरा लम्सुङ।
13: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी शहर स्थित जीवन सहारा इन्टरप्राइजेजमा टीबीएस एक्सचेन्ज मेनिया शुरू भएको छ। झिङ्गेखोला स्थित जीवन सहारा इन्टरप्राइजेसको नयाँ सञ्चालनमा आउन लागेको शोरूममा आइतबारदेखि उक्त अफर शुरू भएको हो। टीबीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डील नामक उक्त अफरमा 6,000 नगद छूट प्राप्त गर्न सकिने प्रोप्राइटर ध्रुव दनाईले जानकारी दिनुभयो। यही साउन 29 गतेसम्म सञ्चालन हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टीबीएस मोटरसाइकल तथा स्कूटर खरिद समेत गर्न सक्नेछन्। एक्सचेन्ज कार्यक्रममा पुरानो सवारी साधनको आकर्षक मूल्यांकन, नगद छूट, निशुल्क हेलमेट तथा अन्य एसेसरीजको सुविधा उपलब्ध हुने जनाइएको छ।
15: अफर छ हाम्रो यसमा हजुरहरूले चाहिँ क्यास डिस्काउन्ट चाहिँ 6,000 पाउनुहुन्छ अनि एक्सचेन्जको एक्स्ट्रा भ्यालुएसन 7,000 पाउनुहुनेछ र हाइएस्ट भ्यालुएसन पाउनुहुन्छ कुनै पनि स्कुटर कुनै पनि कम्पनीको स्कुटर बाइक ल्याउन सक्नुहुनेछ र हामीसँग भएको यदि स्कुटर अनि एन्टक स्कुटर अहिले नेपालमा सबभन्दा बढी बिक्री हुने एक नम्बरको स्कुटर हो एन्टक हाम्रो हाइवेमा हाम्रो बाइकहरूलाई पनि जित्न सक्ने पिकअप भएको साउन्ड लुक्स र पिकअप यसले चाहिँ अहिले युआरको नम्बर वान रोजाइ भएको छ र हामीले अहिले चाहिँ यो निवेशमा कोभिड ब्याङ्कको अगाडि चाहिँ हामीले अहिले यो एक्सन अफर आएका छौँ र अब हामी निकट भविष्यमै यहाँबाट नै एउटा सोरुमको सञ्चालन गर्ने पहल पनि गरेका छौँ र सबैलाई चाहिँ यो असमयको दिनको महिनामा आएर आफ्नो साधनहरू चाहिँ पुराना साधनहरू लिएर आएर एक्सचेन्ज गरेर नयाँ साधनहरूलाई विनम्र अनुरोध गर्दछु। हस्तो धन्यवाद।
0: त्यस्तै नागरिकता र लाइसेन्सको आधारमा छिटो फाइनान्स सुविधा तथा न्यूनतम 124 रूपियाँदेखि ईएमआई शुरू हुने बताइएको छ। उक्त अफरमा टीभीएसको लाइफ टाइम वारेन्टीको सुविधा पनि रहेको जनाइएको छ। हाल बेसी शहर स्थित सेरा टुकुचे होटलको आडमा संचालित जीवन सहारा इन्टरप्राइजेज झिंगे खोलामा सर्ने तयारी छ। भदौको पहिलो हप्ता झिंगे खोला स्थित नयाँ शोरूम औपचारिक रूपमा शुभारम्भ गर्ने जनाइएको छ। प्याप्सन लमजुङको आयोजनामा माध्यमिक तह स्तरीय जिल्ला व्यापी वाद विवाद प्रतियोगिता फूलबारी स्थित ग्लोबल भिजन इंग्लिश बोर्डिङ स्कूलमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको तार्किक क्षमता र वाक्कला प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता थियो। दुई फरक समसामयिक विषयमा भएको कड़ा प्रतिस्पर्धामा छात्रतर्फ नेपालको विकासको आधार पर्यटन भन्दा कृषि बेस विषयमा आयोजक विद्यालयका सदिश अधिकारी प्रथम हुनुभयो। यस्तै भूपसैनिक मावि बेसी शहरका ऋतिक पराजुली द्वितीय र युनिभर्सल एकाडेमीका आसमीर रूम्बा तृतीय हुनुभयो। यसै गरी छात्रतर्फ सिकाईमा इन्टरनेट भन्दा किताब श्रेष्ठ विषयमा भूपसैनिक मावि भुटे ओडारकी सञ्चिता कार्की प्रथम हुनुभयो। प्रतियोगितामा विद्या विकास मावि कि एन्जिला गुरूङ द्वितीय र भूपसैनिक मावि बेसी शहरकी प्राप्ति सुयल तृतीय हुन सफल हुनुभयो। प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख सल्लाहकार मेन बहादुर घले प्रमुख अतिथि रहनु भएको थियो। जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्याप्सनका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ। प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई आगामी प्याप्सन दिवसको दिन विशेष समारोहका बीच मेडल ट्रफी र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। नेपाल चेन्ज मेकर्स एनसीएमले पाउँदी बजारमा अवलोकन तथा सरसफाई अभियान सञ्चालन गरेको छ। बजार क्षेत्रको प्रत्यक्ष अवलोकनसँगै पहिरो पन्साउने बाटो तथा बजार क्षेत्र सरसफाई गर्ने काम समेत गरिएको हो। समस्या देखेर फर्कनु होइन, समाधानका लागि आफै अगाडि बढ़नु भन्ने उद्देश्य सहित सञ्चालन गरिएको अभियानमा स्थानीय तथा अभियानमा सहभागी स्वयंसेवकहरूले बजार क्षेत्रको सरसफाई र बाटो व्यवस्थापनमा सक्रिय सहभागिता जनाएका थिए। अभियानका क्रममा पहिरोका कारण अवरूद्ध तथा जोखिमयुक्त बनेका स्थानबाट माटो तथा ढुंगा हटाउनुका साथै बजार क्षेत्रको फोहोर व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। एनसीएमले सफा बजार, सुरक्षित बाटो र सुन्दर समाज निर्माणका लागि समुदाय स्तरबाट गरिने सानो प्रयासले पनि सकारात्मक परिवर्तन ल्याउन सक्ने जनाएको छ। अभियानमा सहभागी सबैलाई धन्यवाद दिँदै एनसीएमले आगामी दिनमा पनि सहकार्य र सकारात्मक सोचका साथ सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सेवा हाम्रो पहिचान, परिवर्तन हाम्रो अभियान।